0: तपाईँ सुन्दै पार्क रेडियो 103.7 तरङ्गमा म यादव मोहरको साथमा र अहिले पनि कार्यक्रमको घडीमा 7:04 शेष छ र सदा चाहिँ विभिन्न संस्कृतिका कुराहरूलाई हामीले पक्कै बजाउनेछौँ। त्योभन्दा अगाडि मौसम सम्बन्धी मैले जानकारी दिनु नै पर्ने छ र अहिले लन्चन वरिपरि हेर्ने हो भने 13.2 डिग्री सेल्सियस रहेछ भने त्यसरी नै होबर्टमा हेर्नु भने 11.3 डिग्री सेल्सियस रहेछ र रोजबेरीमा एकदम चिसो हुने गर्छ जहिले पनि जुन चाहिँ अहिले चाहिँ हालै 6.1 रहेको छ भने स्वान्सीमा 13.9 रहेको छ भने क्यानबेरामा हालै हेर्ने भने क्यानबेरामा चिसो नै रहेको छ जुन चाहिँ 12.9 डिग्री सेल्सियस रहेको छ र भोलिको मौसमलाई नियाल ल्याउने भोलि लन्चन वरिपरि 40% पानीको चान्सेसहरू देखाएको छ। धेरैमा 20 डिग्री सेल्सियससम्म रहनेछ भने कम्तीमा 4 डिग्री सेल्सियससम्म झर्नेछ र त्यसरी नै होबर्टमा हेर्नु भने 6 डिग्री सेल्सियस मिनिमम रहनेछ भने र 19 डिग्री सेल्सियस म्याक्सिमम रहनेछ र पानीको चान्सेस कुनै पनि देखाएको छैन। यदि तपाईँले कुनै स्थानमा ट्राभल गर्ने सोचिरहेको छ भने पक्कै पनि मौसमलाई ख्याल गरेर नै हिँड्नुहोला भन्दै मैले पहिलो गीततर्फ लानै नै पर्ने हुन्छ र पहिलो गीत एकदमै एक समयमा यो रुचाएको गीत पनि रहेछ कश्मीरी पछ्यौरी।
1: पछ्यौरी हो यसमा मैले मोहनी लगाएको छु क्या जसले ओढ्छ त्यो तेरो भाउजू बरु गाउँमा केटी नै देखिन्न त म लाएर गएको सबै पहिला गए कि क्या हो। नमस्ते आमा।
2: नमस्ते बाबु।
1: कसले लाग्नुभयो?
2: पढ्न जानु लागेको बाबु।
1: ए हो र पढ्न रे यो मेरो पढ्न यो गाउँमा सबैभन्दा बढी पढेको मै हो 8 क्लास पास मलाई नि जित्छ क्या हो छोड्दै

एकदमै मिठो गीत रह्यो त्यो कश्मीरे पछ्यौरी. यो गीत चाहिँ बाबु कृष्ण परिवार अनि दीपिका बयम्बुबाट रहेको थियो भने एक समयमा नेपालको हरेक बसमा हरेक गाडीमा बज्ने गीत पनि रहेको थियो. म ठ्याक्कै नेपाल को यात्रामा हुँदाखेरि बेला बेला यो बसहरूमा हरेक यो पसलहरूमा यो गीत एकदमै घन्किएको सुनिरहेको थिएँ. एकदम मिठो पनि रहेछ गीत. भन्दा पहिला मैले अर्को विधिका कुरालाई बजाउनु पर्ने हुन्छ. बजाउनु भनेर म सुलाउनु चाहेँ. यो चाहिँ केही समयदेखि मैले ख्वामलाई ख्वामलाई प्रश्न किताबद्वारा लेखिएको रुवाईहरूलाई मैले वाचनमा कोसिस गरेको थिएँ. र त्यही क्रममा यो हेर्दै जाँदाखेरि मैले ठ्याक्कै पवित्र साम्बा लिम्बू जुन चाहिँ नजिकै यहाँ तासमान्यामै बस्नुहुने नजिकै रहनुहुने मन्दिर दिदी भनेर पनि उहाँलाई सम्बोधन गरेर गर्छु. र उहाँले उहाँको ठ्याक्कै रुवाईलाई पनि मैले यहाँ पाएँ. र रुवाई यसरी सुरु हुन्छ. बर पिपल सजाउने माला उन्न मन छ. बर पिपल सजाउने माला उन्न मन छ. त्यो मनसँग यो मन कुरा यो मनको कुरा गुन्न

भन्छ। बर पिपल सजाउने माला उन्नु मन छ, त्यो मनसँग यो मनको कुरा गुन्नु मन छ। नाम मिले नाम सही, बदनाम मिले नि सही। नाम मिले नाम सही, बदनाम मिले नि सही। धरोधरमा तिमीसँगै नाता गुन्नु मन छ, धरोधरमा तिमीसँगै नाता गुन्नु मन छ। एकदमै प्रेमको सेरफेरामा बसेर लेखिएको गजल रहे त, एकदम मिठो रहे रे। अब तपाईँलाई मैले फेरि अर्को दोस्रो गीत सुन्न चाहेँ, एकदमै युनिक उहाँको गीतमा देखिन सकिन्छ, अरू कोही नभएर आदरणीय योगेश्वर आमथ्याबाट रहेछ, कति पर्खी बसेँ।

कति तडपी बसे मायालो आउँछिन् भनेर योगेश्वर आमा थेवार रह्यो त्यो उहाँको गीत जहिले पनि अलिकति छुट्टै युनिक गीतमा पाइन्छ र यो पनि त्यो एकदमै त्यो खालको युनिकनेस अलिकति युनिक नै रह्यो त्यो एकदम मिठो रह्यो त्यो फेरि पनि मैले अर्को रुवाई सुनाउन चाहेँ मैले मुन्धुम गीता बाइबलमा रमायो हुन्छ मुन्धुम गीता बाइबलमा रमायो हुन्छ हरेक चाड आफ्नै सम्झी मनायो हुन्छ आखिर एक दिन सबैले संसार छोडेरै छोड्नै त पर्छ एक दिन आखिर एक दिन सबैले संसार छोड्ने नै पर्छ वाचनजेल संसार आफ्नै पाराले सजाय हुन्छ वाचनजेल संसार आफ्नै पाराले सजाय हुन्छ पक्कै पनि संसारलाई भन्ने गर्छ जीवन संसार एउटा खुल्ला पाना हो र त्यसलाई हरेक किसिमले लेख्न सकिन्छ हरेक किसिमले त्यसलाई रङ्ग्याउन सकिन्छ भन्ने भनाइ भनिन्छ र सायद त्यही नै जस्तो लाग्छ मलाई पनि र एकदमै मिठो रहेको थियो तास्मान्यबाट पवित्र साम्बा लिम्बुद्वारा भने अर्को गीततर्फ मलाई लानुपर्ने हुन्छ र ओ अमिरा दीपक बज्रदाजबाट

0: गीत हौ तिमी गीतमा पनि गीतमा भेटौँला गीत हौ तिमी गीतमा पनि गीतमा भेटौँला चिताए जति पुर्याएपछि चितामा भेटौँला गीत हौ तिमी गीतमा पनि गीतमा भेटौँला चिताए जति पुर्याएपछि चितामा भेटौँला कालले हामीलाई छुटायो भने कालले हामीलाई छुटायो भने कलामा भेटौँला कालले हामीलाई छुटायो भने कलामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला देखाउन अरू देखिउन अरू जसलाई छ देखाउनु देखाउन अरू देखिउन अरू जसलाई छ देखाउनु हामीले हामीलाई देखि त हाल्यौँ कसलाई छ देखाउनु देखाउन अरू देखिउन अरू जसलाई छ देखाउनु हामीले हामीलाई देखि त हाल्यौँ कसलाई छ देखाउनु तिमीमा मैले देखेको सुख कसरी देखाउनु तिमीमा मैले देखेको सुख कसरी देखाउनु रुखको बिउले बिउमा रुख कसरी देखाउनु देखियोस् फुल देखियोस् फुल हामी चाहिँ तल जरामा भेटौँला देखियोस् फुल हामी चाहिँ तल जरामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला यो दुनियाँदारी दुनाटपरी घाँसेको जस्तै हो दुनियाँदारी दुनाटपरी घाँसेको जस्तै हो खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो दुनियाँदारी दुनाटपरी घाँसेको जस्तै हो खाइसकेपछि दुनाटपरी के गर्छन् त्यस्तै हो घाँसौँला हामी दुनाटपरी मनको सिन्काले हुँदैन जुठो छुँदैन कतै फालिने चिन्ताले हावाले छुँदा हाम्रो गीत गाउने पातमा भेटौँला हावाले छुँदा हाम्रो गीत गाउने पातमा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी यो जाबो जीवन बाँच्नका लागि पर्याप्त छौँ हामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला कथामा कहिल्यै छुट्दैनौँ हामी कथामा भेटौँ भावीले भाग्य लेख्दैन हाम्रो भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई मबाट शब्द लैजाऊ भने देखाउँछ हामीलाई भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई मबाट शब्द लैजाऊ भने देखाउँछ हामीलाई जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला जुन वाक्य हामी बनाउँछौँ त्यसलाई जिन्दगी मानौँला भाषाले हामीलाई भेटायो हामी भाषामा भेटौँला भाषाले हामीलाई भेटायो हामी भाषामा भेटौँला कथामा कहिल्यै छुट्दैनौँ हामी कथामा भेटौँ हामीले लेख्यौँ हामीलाई लेख्यौँ के चाहियो हामीलाई हामीले लेख्यौँ हामीलाई लेख्यौँ के चाहियो हामीलाई लेखेर बाँच्यौँ बाँचेर लेख्यौँ जे चाहियो हामीलाई यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना अघाउँदैनौँ एकअर्कोसँग करोडौँ कल्पमा आदि र अन्त्य पर्याप्त छैन आदि र अन्त्य पर्याप्त छैन सदामा भेटौँला कथामा कहिल्यै छुट्दैनौँ हामी कथामा भेटौँला
1: पनि विधि एउटा जुनै विधि भए पनि जीवनलाई बोकेको हुन्छ जस्तो लाग्छ मलाई र कति काल्पनिक कुराहरूलाई बोकिरहेको हुन्छ कति सामाजिक कुराहरूलाई बोकिरहेको हुन्छ र कति भोगेका कुराहरूलाई देखेका कुराहरूलाई बोकिरहेको हुन्छन् र हरेक व्यक्तिले आफ्नो भोगेको हुन्छ र हरेक व्यक्तिले आफ्नो देखाइ हुन्छ र त्यो कुराहरू नै कुनै न कुनै विधिबाट पोख्ने र पोखाउने एउटा बाध्य बनाएर एउटा के भन्छ एउटा त्यसलाई एउटा माध्यम बनाइरहेको हुन्छ जस्तो लाग्छ मलाई र एकदमै मिठो लाग्यो त्यो कथामा भेटौँला नराज पराजुलेबाट र उहाँ चाहिँ युवा अहिले युवा त नभनौँ हरेक नेपाली माझमा रुचाइएको कवि पनि हुनुहुन्छ एकदम मिठो लाग्यो त्यो र सँगसँगै तपाईँलाई मैले यो पनि जानकारी गराउन चाहेँ कि अहिले हामीले कार्यक्रमको मध्यम भागमा आएको छौँ 7:32 गइसकेछ र तपाईँहरू सुन्दा चाहिँ शिरपाको रेडियो 103.7 तरङ्गमा म यादव मर साथमा र हामीहरू हरेक साथ विभिन्न विधाका कुराहरूलाई कथा कविता गजल गीत सामाजिक कुराहरू पनि हामीले समय समयमा ल्याउने गर्छौँ र सामाजिक कुराहरू समाजका व्यक्तिहरूसँग पनि हामीले समय समयमा बोलि नै राखेका हुन्छौँ र यदि तपाईँहरूलाई कुनै समयमा आएर जोडिन चाहनुहुन्छ भने यदि तपाईँहरू कुनै समयमा आएर हामीसँग बसेर भला कसरी गर्न चाहनुहुन्छ भने लागेको कुराहरू पोख्न चाहनुहुन्छ भने लागेको कुराहरू नेपालीसम्म पुर्याउन चाहनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिनु होला भन्दै अब भने अर्को पुरानो गीत धर्मलाई लान्छ है मान्छेको माया नारायण गोपालज्यूबाट

एकदमै पुरानो गीत अनि एकदमै पुरानो शैली, पुरानो ढाँचा, पुरानो बयान गर्ने एउटा शैलीमा रहेको गीत रहेको थियो. मान्छेको माया यहाँ आदरणीय स्वर सम्राट नारायण गोपाल अनि ज्ञानो राणाजीबाट रहेको थियो. अब नै तपाईँलाई मैले अर्को फेरि पनि अर्को रुवाईतर्फ पनि मैले दोहोऱ्याउन चाहेँ. तारा दीपशाली राईबाट रहेको छ यो, भोजपुरबाट. आँसुको सागरभित्र छु र पनि सुनिलो छु. आँसुको सागरभित्र छु र पनि सुनिलो छु. अलिकति यो शब्द सुनिलो नयाँ लाग्यो मलाई. समस्याको आक्रमणले थ्याङ्लिलो छु. स्वयंबाट नै अरूलाई ऊर्जा मिल्ने हुँदा भित्र जाति नै दुखी पनि बाहिर हाँसिलो छु. भित्र जति दुखे नि बाहिर हाँसिलो छु. अलिकति मलाई यो भाषालाई फुटाउन आइरहेको थियो. फेरि पनि अर्को मैले सुन्नुहुन्छ है. पिँजडा बन्यो समय, कैदी बन्यो जीवन. पिँजडा बन्यो समय, कैदी बन्यो जीवन. घरैभित्र पस्यो पनि पानी, माछी बन्यो जीवन. थियो खुसियाली मनमा मडारियो बादल. थियो खुसियाली मनमा मडारियो बादल. छन्मै प्राण गयो समाधि बन्यो जीवन. छन्मै प्राण गयो समाधि बन्यो जीवन. अलिकति नयाँ, अलिकति फाल्टै नयाँ नयाँ शब्द, नसुनेको शब्दहरू, जस्तै कि सुकिलो, सायद यो सुख होला, सायद सुकिलो. अलिकति एकदम मिठो हिसाबले यो लेखिएको रहेछ गजल, तारा दीपशाली राईबाट. अब तपाईँलाई मैले अर्को गीत सुनाउँछु है, धागोले बाटेको. भर्खरै हालै चलेको फिल्म राम नाम सत्यबाट रहेको छ, धागोले बाटेको. सरी, डोको बुन्ने रहेको छ.

उधोको बुन्ने निगालो छाएर नयाँ अहिले अहिलेको पुस्ताले गाएको गीत भए पनि त्यो पुराना पुस्ताका कुराहरूलाई पुरानो समयमा हुने वातावरणलाई अँगालिएको गीत एकदम मिठो रहेको थियो. यो गीत चाहिँ केशर सिंह लिम्बूद्वारा गाइएको थियो भने कम्पोज चाहिँ कुमार तामाङ अनि केशर सिंह लिम्बू उहाँ आफैले गर्नुभएको थियो. अब तपाईँलाई मैले अघि उत्कर्ष गरेर यस्तै नै धागोले बाटेको बजाउनु चाहे रामनाम सत्यबाट धागोले बाटेको

0: ढागोले बाटेको बाबुल गिरी अनि रसना रिमालबाट रहेको थियो. हालै रिलिज भएको मुभी जुन चाहिँ राम नाम सत्यबाट रह्यो, एकदमै रुचाइएको यो हरेक सामाजिक सञ्जाल, टिकटक अनि युट्युब, तपाईँको टिकटक जस्तो सामाजिक सञ्जालमा एकदमै चलेको गीत पनि रहेको थियो. र अब तपाईँलाई मैले पहिलो गजल विधिबाट सुनाउनु पर्ने हुन्छ र हामीले विभिन्न विधिहरू त बजाइसकेका छौँ, कथा, कविता, निर्वाय जस्ता विधिहरू हो भने यो पहिलो आजको पहिलो गजल रहनेछ, जुन चाहिँ प्रदीप रोदनज्यूबाट रहेको छ, स्विकार्नुहोला.
1: कसैको आँखामा नपरेको त फुलदानी रहेछ, उसको दुःखकै बेला धोका दिने बानी रहेछ, हुन त जलेकै घरभित्र पनि पानी रहेछ.
2: फालेको प्लास्टिक कागज फुटेको जार खोज्छ, फालेको प्लास्टिक कागज फुटेको जार खोज्छ, एक अनाथ बिहानै फोहोरमा आफ्नो निधार खोज्छ.
3: एक अनाथ बिहानै फोहोरमा आफ्नो निधार खोज्छ,
2: फालेको प्लास्टिक कागज फुटेको जार खोज्छ, एक अनाथ बिहानै फोहोरमा आफ्नो निधार खोज्छ. सरकार न्याय र छोरी खोज्न हिँडेको मान्छे, सरकार न्याय र छोरी खोज्न हिँडेको मान्छे अचेल बादलमा छोरीको अनुहार खोज्छ. सरकार न्याय र छोरी खोज्न हिँडेको मान्छे अचेल बादलमा छोरीको अनुहार खोज्छ. आफ्ना लागि बस्न मान र दरबार खोज्नेले पनि, आफ्ना लागि बस्न मान र दरबार खोज्नेले पनि गरिबको बस्तीमा किन योद्धा र हतियार खोज्छ. आफ्नो लागि बस्न मान र दरबार खोज्नेले पनि गरिबको बस्तीमा किन योद्धा र हतियार खोज्छ. फालेको कागज प्लास्टिक फुटेको जार खोज्छ, एक अनाथ बिहानै फोहोरमा आफ्नो निधार खोज्छ. ऊ आफै बस्ने माटो खोज्दैन, आमा खोज्दैन. ऊ आफै बस्ने माटो खोज्दैन, आमा खोज्दैन. ऊ आफै बस्ने माटो खोज्दैन, आमा खोज्दैन. यहाँ डुबेको लासले बरु अडिन किनार खोज्छ, यहाँ डुबेको लासले बरु अडिन किनार खोज्छ. फालेको कागज प्लास्टिक फुटेको जार खोज्छ, एक अनाथ बिहानै फोहोरको थुप्रोमा आफ्नो निधार खोज्छ.
1: यहाँ कसैको इज्जत गुरु, यहाँ कसैको इज्जत कसैले बोले सकिन्छ,
4: यहाँ
1: कसैको इज्जत कसैले बोले सकिन्छ, जस्तो कि बेलुनको हावा मुख खोले सकिन्छ, जस्तो कि बेलुनको हावा मुख खोले सकिन्छ. यहाँ कसैको इज्जत कसैले बोले सकिन्छ, जस्तो कि बेलुनको हावा मुख खोले सकिन्छ. ससाना रहरले तिमी आज यसरी सकियो, ससाना रहरले तिमी आज यसरी सकियो, ससाना रहरले तिमी आज यसरी सकियो. सोचेनौ बोराको चामल बटुकोले सकिन्छ, सोचेनौ बोराको चामल बटुकोले सकिन्छ, ससाना रहरले आज तिमी यसरी सकियो. सोचेनौ बोराको चामल बटुकोले सकिन्छ, यहाँ कसैको इज्जत कसैले बोले सकिन्छ, जस्तो कि बेलुनको हावा मुख खोले सकिन्छ. बाँचुन्जेल अरूलाई जलाउन मद्दत गर्छ ढुङ्ग्रो, बाँचुन्जेल अरूलाई जलाउन मद्दत गर्छ ढुङ्ग्रो, क्रमशः क्रमशः आफू पनि आगोले सकिन्छ, क्रमशः क्रमशः आफू पनि आगोले सकिन्छ. यहाँ कसैको इज्जत कसैले बोले सकिन्छ, जस्तो कि बेलुनको हावा मुख खोले सकिन्छ. लगन गाँठोबाट सुरु हुन्छ कसै कसैको माया, लगन गाँठोबाट सुरु हुन्छ कसै कसैको माया, कसै कसैको माया सुर्काने गाँठोले सकिन्छ, कसै कसैको माया सुर्काने गाँठोले सकिन्छ. लगन गाँठोबाट सुरु हुन्छ कसै कसैको माया, कसै कसैको माया सुर्काने गाँठोले सकिन्छ. यहाँ कसैको इज्जत कसैले बोले सकिन्छ, जस्तो कि बेलुनको हावा मुख खोले सकिन्छ. नदिउँ भने आफ्नाहरूको मन सकिएला, नदिउँ भने आफ्नाहरूको मन सकिएला, दिउँ विश्वास को सानो पसल उधारोले सकिन्छ त्यो विश्वास को सानो पसल
0: एकदमै गहन शब्दले भरिएको यो गजल रहेको थियो प्रदीप रोदनबाट र गजलले भने जस्तै नै एउटा भिखारीले पनि आफ्नो हरेक समय हरेक बिहान एउटा फोहोरमा पनि निधार खोजिरहेको हुन्छ भाग्य खोजिरहेको हुन्छ जस्तो भने जस्तै हामीहरू दौड धुपका कुराहरूलाई र देखेका कुराहरूलाई कति भोगेका कुराहरूलाई र वरिपरि भइरहेका कुराहरूलाई नै सँगालिरहेको हुन्छन् हरेक कुराहरूले एकदम मिठो रहेको थियो हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा पनि आइसकेछौँ र तपाईँलाई मलाई अन्तिम रुवाई सुनाउन चाहे यो चाहिँ फेरि पनि जानकारी गर्न चाहे कि खयामलाई प्रश्नबाट मैले यो वाचन गरेको छु कमल देवनबाट रहेको छ झापा छबाट दमक छबाट जति आकाशमा चढे पनि गिराउँछ समयले जति आकाश चढे पनि गिराउँछ समयले काम जस्तो उस्तै पदवी भिराउँछ समयले प्रकृतिलाई जित्ने होडमा गरिएका बेमानीको प्रकृतिलाई जित्ने होडमा गरिएको बेमानीको एक एक हिसाब किताब तिराउँछ समयले एक एक हिसाब किताब तिराउँछ समयले पक्कै पनि समय एकदमै बलवान हुन्छ जस्तो लाग्छ समयले हरेक कुराहरूलाई बदल्नु सक्छ चाहे त्यो दुःख होस् चाहे त्यो खुसी होस् चाहे त्यो सक्सेसका कुरा होस् चाहे त्यो फेलियरका कुरा होस् हरेक कुराहरूलाई गर्ने गर्छ जस्तो लाग्छ र भन्दै यो पनि जानकारी गर्न चाहेको अर्को स्टुडियोमा अस्ट्रेलियन कन्ट्री लिएर ग्यारी पेङ्गेलोजी आइसक्नु भएको छ र 8 बजेदेखि 10 बजेसम्म अस्ट्रेलियन कन्ट्री बज्नेछ भने त्यसरी नै 10 बजेदेखि उता डेफिनेटली नो रिलेसन लिएर ब्यान एन्ड प्याच जिवाउनु हुनेछ र 12 बजेदेखि उता ओभरनाइट कम्युनिटी रेडियो भन्नेछ भन्दै म यादव मगर सञ्चालक भने कार्यक्रमदेखि विदा लिनु पर्ने हुन्छ र अर्को साता फेरि पनि यसरी नै विभिन्न संस्कृतिका कुराहरूलाई विधेका कुराहरू भजन छु म यादव मगर विदा लिन चाहे आफ्नो समय खेलाउनुलाई धन्यवाद